0: की तौसीख की। डॉक्टर जयशंकर और जनाब सुगियोनो ने बाहमी ताल्लुकात में फरोग का खैर मकदम भी किया। जनाब जयशंकर ने अपने इफ्तिताही बयान में कहा कि दोनों मुल्कों के दरमियान मुश्तरका कमीशन 4 साल की मुद्दत के बाद तलब किया गया है और ये ज़रूरी है कि इस मुद्दत के दौरान बाहमी ताल्लुकात में रुनमा होने वाली अहम पेशरफ्तों का एतराफ किया जाए। उन्होंने कहा कि भारत इंडोनेशिया में पिछले साल बाहमी ताल्लुकात के क़याम के 75 साल का जश्न मनाया था। नई दिल्ली से सकलैन अख्तर की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं तनवीर।
1: वज़ीर आज़म नरेंद्र मोदी ने मेजर अभिलाषा बराक को अक़्वामे मुत्तहिदा का इस साल का मिलिट्री जेंडर एडवोकेट अवार्ड दिए जाने पर उन्हें मुबारकबाद पेश की है। सोशल मीडिया पर जारी एक पोस्ट में उन्होंने कहा कि ये एजाज़ मेजर बराक की मिसाली खिदमात और अक़्वामे मुत्तहिदा की क़याम अमन की कोशिशों में भारत की तवील मुद्दत से जारी खिदमात का एतराफ़ है। जनाब मोदी ने कहा कि मुतहर्रिका बराक की हुसूलियाबी बेशुमार नौजवान भारतीयों बिलखसूस मुल्क की बेटियों के लिए एक तहरीक है जिन्होंने मुल्क और इंसानियत की खिदमत की तरगीब दिलाई है। मेजर बराक फिलवक्त लिबनान में अक़्वामे मुत्तहिदा के क़याम अमन के मिशन में इंगेजमेंट टीम कमांडर और जेंडर फोकल पॉइंट के तौर पर खिदमात अंजाम दे रही हैं। उन्हें जुमा के रोज़ न्यूयॉर्क में मुनक़िदा एक तकरीब में अक़्वामे मुत्तहिदा के सेक्रेटरी जनरल एंटोनियो गुतरेस ने इस एज़ाज़ से नवाजा। साइंस और टेक्नोलॉजी के मरकजी वजीर डॉक्टर जितेंद्र सिंह ने कहा है कि नरेंद्र मोदी हुकूमत ने पिछले 12 बरस में भारत को उमंगों से भरा एक मुल्क बना दिया है जो मौाक़े इख्तराआत और खुद एतमादी के साथ आगे बढ़ रहा है। मीडिया से खिताब करते हुए डॉक्टर सिंह ने कहा कि हुक्मरानी में इस्लाहात तकनीकी सहूलियात के आम होने और शहरी मरकूज़ पॉलिसियों ने बुनियादी तौर पर मुल्क के अवाम के अपने मुस्तकबिल के इम्कानात को देखने के नज़रिए को तब्दील कर दिया है। उन्होंने कहा कि भारत खलाई मईशत जिसकी कदर फिलवक्त तकरीबन 9 अरब अमरीकी डॉलर है तवक्को है कि अगले 7 से 8 बरस में बढ़कर तकरीबन 45 अरब डॉलर हो जाएगी। महाराष्ट्र के वजीर आला देवेंद्र फडणवीस ने आज कहा कि रियासती हुकूमत बारिश की सूरत हाल पर कड़ी नज़र रखे हुए है और किसानों के मफादात के तहफ्फुज के लिए सभी ज़रूरी इकदाम कर रही है। नागपुर में मीडिया से बातचीत करते हुए जनाब फडणवीस ने कहा कि इस साल मामूल के मुताबिक 92% बारिश की पेशगोई के बावजूद मराठवाड़ा के कुछ अजला मगरबी विदर्भ शुमाली महाराष्ट्र और दीगर मकामात में एल नीनो के असरात की वजह से खुश्कसाली से मुतासर इलाकों में बारिश कम होने का अंदेशा है। उन्होंने कहा है कि रियासती हुकूमत किसानों को मौसम के बदलती हुई सूरत हाल से निमटने में मदद के लिए वक्तन फवक्तन एडवाइजरी जारी कर रही है। कौमी अवार्ड से सरफराज मलयालम फिल्मों के अदाकार सलीम कुमार का कल कोची में इंतकाल हो गया। वो 57 बरस के थे। 3 दहाइयों पर मुश्तमिल अपने करियर में उन्होंने तकरीबन 350 फिल्मों में अदाकारी की। अपने मुनफरिद अंदाज में मजाहिया किरदारों को निभाते हुए सलीम कुमार ने मिजाह को एक इम्तियाजी जहत अता की। उन्हें 2010 में बेहतरीन अदाकार के लिए नेशनल फिल्म अवार्ड और स्टेट फिल्म अवार्ड मिला। वजीर आजम नरेंद्र मोदी ने मारूफ अदाकार के इंतकाल पर अफसोस का इजहार किया है। सोशल मीडिया पर जारी एक पोस्ट में जनाब मोदी ने कहा कि इस अदाकार ने अपने उम्दा करियर में मुख्तलिफ जमानों में अलग अलग किस्म के किरदार निभाकर अपनी गुनागों और यादगार अदाकारी की तारीख रकम की है। मगरबी बंगाल की खवातीन और बच्चों की नशोनुमा और समाजी बहबूद की वजीर अग्निमित्रा पॉल ने सिलीगुड़ी में आज आला सतह की इंतजामिया जायजा कमेटी की मीटिंग की सदारत की। अपना ओहदा संभालने के बाद मोहतरमा पॉल का यह शुमाली बंगाल के खित्ते का पहला सरकारी दौरा है। तबादले ख्याल में बल्दियाती उमूर खवातीन और बच्चों की नशोनुमा समाजी बहबूद कुदरती आफात की सूरत में बंदोबस्त सफाई सुथराई नालियों की सफाई कूड़े का बंदोबस्त ट्रैफिक से मुतअल्लिक जवाबित और मुख्तलिफ सरकारी स्कीमों पर अमल आवरी जेर बहस आए। बाद में मीडिया से खिताब करते हुए मोहतरमा पॉल ने कहा कि जल्द ही दार्जिलिंग मेरिक करसियांग कालीपोंग और सिलीगुड़ी को 5 हिमालयाई शहरों के तौर पर तरक्की दी जाएगी। उन्होंने बताया कि मकानात और शहरी उमूर के मरकजी वजीर मनोहर लाल ने इन कस्बों की तामीर के लिए तआवुन देने की बात कही है जिससे सयाहत तिजारत सनत اور علاقائی معیشت کو فروغ ملے گا اور روزگار کے مواقع پیدا ہوں گے۔ محترمہ پال نے کہا کہ شہری بنیادی ڈھانچے اور صفائی ستھرائی کو بہتر بنانے کے لیے سخت اقدامات کیے جائیں گے۔ انہوں نے اس بات کا اعلان کیا کہ اگلے ماہ کی پہلی تاریخ سے صرف نامزد مقامات پر ہی پارکنگ کی اجازت ہوگی اور غیر قانونی پارکنگ کی صورت میں جرمانہ ادا کرنا ہوگا۔ مغربی بنگال آیوشمان بھارت پردھان منتری جن آروگیہ یوجنا اے بی پی ایم جے اے وائی پر عمل آوری کرنے والی 36ویں ریاست بننے کے لیے تیار ہے۔ یہ اسکیم دنیا کی سب سے بڑی سرکاری فنڈ سے چلنے والی صحت بیمہ اسکیم ہے۔ صحت سے متعلق قومی اتھارٹی اور مغربی بنگال کی سرکار ریاست میں اے بی پی ایم جے اے وائی پر عمل آوری کے سلسلے میں کل ایک مفاہمت نامے پر دستخط کریں گے۔ اس مفاہمت نامے پر نئی دلی میں صحت اور خاندانی بہبود کے مرکزی وزیر جے پی نڈا اور مغربی بنگال کے وزیر اعلیٰ شبھندو ادھیکاری کی موجودگی میں دستخط کیے جائیں گے۔ ملک بھر کے تمام شہریوں کے لیے مساوی اور قابل رسائی حفظان صحت کی حصولیابی کی جانب سفر میں یہ مفاہمت نامہ ایک اہم سنگ میل کی حیثیت رکھتا ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ 12ویں جماعت کے امتحانات کے لیے نتائج کے بعد کی خدمات کے تعلق سے جاری پورٹل پر مشاہدے میں آئے معاملات کی تصدیق اور جوابی پرچوں کی دوبارہ جانچ کے لیے درخواست دینے کا آج آخری دن ہے۔ سوشل میڈیا پر جاری ایک پوسٹ میں ثانوی تعلیم کے مرکزی بورڈ سی بی ایس سی نے کہا ہے کہ پورٹل آج آدھی رات تک کھلا رہے گا۔ اس نے طالب علموں سے کہا ہے کہ وہ وقت ختم ہونے سے پہلے پہلے اپنی درخواستیں مکمل کر کے سبمٹ کر دیں۔ امریکہ کی اوہائیو ریاست کے ٹولیڈو میں جاری مشہور کمیونٹی فیسٹیول کے آس پاس ہوئی گولیاں چلنے کے ایک واقعے میں 12 افراد زخمی ہو گئے ہیں، جن میں سے 2 کی حالت تشویشناک ہے۔ مقامی میڈیا کی خبروں کے مطابق یہ گولی باری اولڈ ویسٹ اینڈ فیسٹیول کے قریب ہوئی۔ یہ 2 روز تک جاری رہنے والا سالانہ فیسٹیول ہے جو موسیقی کے پروگراموں اور تاریخی مقامات کی سیر کے لیے جانا جاتا ہے۔ ٹولیڈو کے ڈپٹی پولیس چیف جو ہیفرمین نے کہا کہ ایسا معلوم ہوتا ہے کہ 2 افراد نے ایک دوسرے پر گولیاں چلائیں۔ پولیس نے مشتبہ افراد کی تلاش شروع کر دی ہے۔ اوہائیو کے گورنر مائیک ڈیوائن نے اس واقعے پر تشویش ظاہر کی ہے اور کہا ہے کہ حکام صورتحال پر گہری نظر رکھے ہوئے ہیں۔ جنوب مغربی مانسون وسطی مرکزی اور پورے شمال مشرقی خلیج بنگال کے کچھ حصوں میں مزید آگے بڑھ گیا ہے۔ بھارت کے محکمہ موسمیات کے مطابق جنوبی مغربی مانسون شمالی مغربی بنگال کے کچھ اور حصوں، پورے ناگالینڈ، منی پور، میزورم اور تریپورہ، آسام اور اروناچل پردیش کے کچھ حصوں میں آج آگے بڑھ گیا ہے۔ اس نے کل ساحلی کرناٹک، اندرونی کرناٹک، کیرلم، ماہے، ذیلی ہمالیائی مغربی بنگال اور سکم میں دور دراز مقامات پر تیز اور انتہائی تیز بارش کی پیشگوئی کی ہے۔ ادھر قومی راجدھانی کے کچھ حصوں میں ہلکی سے معتدل بارش ہوئی۔ اس بارش سے شہر کے باشندوں کو گرمی اور حبس سے کچھ راحت ملی۔ مہاراشٹرا میں مانسون کی بارش آج رتناگیری ضلع تک پہنچ گئی ہے۔ ضلع کے راجاپور تعلقہ میں آج سہ پہر گرج چمک کے ساتھ تیز بارش ہوئی، جبکہ رتناگیری اور آس پاس کے علاقوں میں ہلکی بارش ریکارڈ کی گئی۔ صدر جمہوریہ دروپدی مرمو، نائب صدر سی پی رادھا کرشنن اور وزیر اعظم نریندر مودی نے سیف چیمپئن شپ 2026 جیتنے پر بھارت کی خواتین فٹ بال ٹیم کو مبارکباد دی ہے۔ بھارت نے گوا کے مڈگاؤں میں کل ہوئے فائنل مقابلے میں بنگلہ دیش کو 3-1 سے شکست دی اور چھٹی مرتبہ یہ خطاب جیت کر ایک ریکارڈ قائم کیا۔ صدر جمہوریہ دروپدی مرمو نے ایک سوشل میڈیا پوسٹ میں کہا کہ اس پورے ٹورنامنٹ میں بھارت کی خواتین فٹ بال کھلاڑیوں نے غیر معمولی کارکردگی، جوش و جذبہ اور ٹیم ورک کا مظاہرہ کیا۔ نائب صدر نے اپنے پیغام میں کہا کہ یہ کامیابی فٹ بال میں خواتین کی بڑھتی ہوئی قوت کی مظہر ہے اور یہ پورے ملک کے ابھرتے ہوئے کھلاڑیوں کے لیے تحریک کا باعث بنے گی۔ وزیر اعظم نریندر مودی نے اپنے پیغام میں کہا کہ خواتین نے پورے ٹورنامنٹ میں شاندار کارکردگی کا مظاہرہ کیا۔ منگولیا کے اولان باتر اوپن میں بھارتی پہلوانوں نے آج بھی اپنی متاثر کن کارکردگی کا سلسلہ جاری رکھا اور مردوں کے فری سٹائل زمرے میں سونے کے 2 اور کانسے کے 2 تمغے جیتے۔ 61 کلوگرام کے زمرے میں دیپک نے قزاقستان کے اسائل کو فائنل میں 0 کے مقابلے 6 سے شکست دے کر سونے کا تمغہ حاصل کیا۔ दिनेश ने